ताबुक खनालाई होइन अङ्कै नग भट्ते भन्ने कगो तिनी तामो तामो त आफ्नो किसा नहाललाई होइन आउली बिरखुङ खोला त्यही गाना गाने आम्छ नि नभट्दै भने कगो सागलाई चाखा नखा चुमुको पुलुङ तङ होइन गरङ गरङ थायो फेराङ गगै वातै

हजुर बेलाइकिन खुना त तर स्यामुङ आस जर त इन्यर खुना बाइख्या कुमार सानु तै अल्का याक्नि बाई रेसाब जाग र स्यामुङ फाइदि हानु है त्यही खुना त तर स्यामुङ खुना नानी फाजिङ थालाइ नै हजुर सङ खुनालाई नै सिनिताको अङ्केलनि खुना तक जागमा नि र स्यामुङ अब सहरका कयामत तकेनी जसफानु हुने